0: ایران جو شہید سپریم لیڈر آیت اللہ خامنائی جو آخری رسم جاری شہید آیت اللہ جو مڑ تہران جی مسجد میں رکھل عوام پارا الوداع جو سلسلو جاری شہید احمد کے الوداع چون لائے ہزارن جی تعداد میں شہری تہران پہتل بھیٹا پیش کرنے جو سلسلو جاری شہید آیت اللہ خامنائی جی جنازے نماز سبھانے ادا کی ویندی ایک کروڑ مانن جی شریک تھن جو امکان سوموار ڈی 6 جولائی تے تہران میں مرکزی تعزیتی اجتماع تھیندو مڑ 9 جولائی تے مشہد میں مٹی ماہ حوالے کیا ویندو شہید آیت اللہ خامنائی عظیم عالم اگوان ہو شہید سدائیں صبر انصاف جو مظاہرہ کیا وزیر اعظم شہباز شریف آیت اللہ خامنائی کے بیٹا پیش کرنے چاہیے ہے تو شہید آیت اللہ کے رگو ایرانی نپر کروڑے مسلمان کے عظیم اگوان طور یاد رکھنا پاکستان ایران بھائر اسلامی ملک ہیں ایک بے سا ہر حال میں گڈ راندا
1: We gave him a week off for a funeral because we're nice.
0: خامنائی جی آخری رسم لائے ایران کے ہفتے جی مہلت دینی ہے ایران امریکہ سے ٹھا کرن لائے بیتاب ہے ڈیل لائے مری رہے ہے امریکہ صدر ڈونلڈ ٹرمپ چاہیے ہے تو امریکہ ایران جے گونے سپریم لیڈر جے آخری رسم لائے گالین کے روکیو ہے امریکہ وینزویلا کے ایک ڈیم میں شکست دینی ایران کے بھی ہرایا ہے ایران بیہر آفات کرنا چاہے تو اصا سٹھا مانو آئیں ایران کے اگونے سپریم لیڈر جے آخری رسم لائے ہفتے جی مہلت دینی ہے اپنا ہرمز خطے کے باہر وارن قوتن لائے فوجی طاقت دکھان والے مظاہرے جو ہندن ہے ایران ایک ذمہ وار طاقت ہے اپنا ہرمز کی سلامتی جو سامن ہے ایران کے نائب پڑے وزیر قاسم غریب آبادی چاہیے تو اپنا ہرمز میں غیر ملکی فوجی قوت کے بھرپور جواب ڈنو ویندو بحران پیدا کرنے لائے مہم جو ہی قدرن کے نتیجہ بھگنا پوندا
2: ریفرنڈم کرائیں میں نہیں کہہ رہا کہ گورنر راج لگائیں لیکن کراچی کو وفات کے حوالے کریں نئے انتظامی یونٹس بنائیں سڑکوں پر آنے کا وقت آ گیا ہے احتجاجی تحریک کے کال دینے کا وقت آ گیا ہے اور ایم کیو ایم پاکستان اس کے لیے عوام سے رابطے میں ہے عوام کچھ نہ کچھ اب کریں اب کرنے کا وقت ہے ناؤ اور نیور میں اس لیے کہہ رہا ہوں کہ دوسرا ہماری گورنرشپ ہمیں واپس کی
0: ایم کیو ایم ایک بیرو بیہر کراچی کے انسامی یونٹ ٹھاہے وفاق حوالے کرن جو مطالبہ کرے چلے مطالبہ تسلیم نہ تھن تے رستن تے چن جی دھمکی سندھ جی گورنرشپ دین جو بھی مطالبہ کراچی میں پریس کانفرنس کردے ایم کیو ایم جی فاروق ستار چاہیو تا پی ڈی ایم جے پہرے حکومتی دور میں تھل معاہدے تے یہاں تائیں عمل نہ تھے ہو خود مختار مکانی حکومت نہ ٹھئی نئی جالی ڈومیسائل وارا مسالہ حل تھیا ہیں گورنر راج لگان جو نتھا چاہوں ریفرنڈم کرایا ونے کراچی کے وفاق حوالے کرن لائے انتظامی یونٹ ٹھایا ونے اسان دے رستن تے چڑھن جو وقت اچھی ویا ہے عوام سا رابطے میں آئیں وفاق کے مداخلت کرنی ہے تا ہانے کرے کوئی مداخلت نہ کرے سندھ کے سینئر وزیر شجیل نامیمن کراچی کے وفاق حوالے کرنے والے ایم کے ایم کے مطالبے کے سیاسی بلیک میلنگ قرار دے چڑھو فاروق ستار کی پریس کانفرنس سے رد عمل ڈیندے سینئر صوبائی وزیر شجیل نامیمن چھو تو ایم کے ایم اج بھی شارٹ کٹ والی سیاست تے یقین رکھے تھی وفاقی مداخلت جڑا معاملہ متحدہ جی سیاسی بلیک میلنگ جو ثبوت ہیں عوامی مینڈیٹ 1973 جو آئین سندھ کا تجربے گانا ہے فاروق ستار یاد رکھے تمام پی پی پی کے واضح مینڈیٹ دنوا ہے وزیر اعظم شہباز شریف ایں فیلڈ مارشل خطے کے تباہی کا بچایو پاکستان دنیا میں امن جے علم بردار ملک طور ابھریو ہے سیالکوٹ میں تقریب پہ خطاب کرے دفاع والے وزیر خواجہ آصف چیو ہے تو پاکستان گزل بن سالن دوران وڈیو کامیابیوں ماڑیوں ہیں پان کے وڈی دشمن کے شکر دینی حق واری جگ میں کامیابی کے دنیا بھی تسلیم پیو امن والے ماس تے بھی پاکستان وڑی کامیابی مانی پاکستان دنیا میں عزت وقار مانی بھارت پاکستان جی بچل پانی تے دھاڑو ہن جی کوشش کرے رہو ہے بھارت پانی روکیو تا جنگ تھی بھی ریاست قوم کے پیاسو مر نہ دی حیدرآباد میں پریس کانفرنس کردے سندھ جی آبپاشی وارے وزیر جام خان شورو چاہیے ہے تا پاکستان سندھ تاس معاہدو عمل لائے کیا ہو ان وقت بھارت پاکستان جو پانی بند کرنے جی سازش کرے رہو ہے پانی بند تھیو تب سب کا ودھک متاثر سندھ تھی دی بھارت پانی روکن جی غلطی کئی تا پاکستان وٹ جنگ کا سوائے بیو گس نہ ہوں دو
3: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
4: इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर, होंडा मोटरसाइकिल जोधपुर एतमाद आई बा अख्तियार इदारो। इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर, नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे। सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया, जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद। इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन जरिए, जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट RPMG एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वनी थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी जेर निगरानी। इरशाद ऑटोस हालानी रोड मेहरापुर, राब्ते जे लाए 0320180003।
5: रोशनी का काफिला मंजिल की तरफ गामजन, मजहर स्कूल सिस्टम मेहरापुर, शानदार तालीमी इमारत, प्रोफेसर कुर्बान अली मेमन, एयर कंडीशन्ड एकेडमिक ब्लॉक का इनेकार, मेहनती मुशाक और तजुर्बेकार तदरीसी अमला, सरसब्ज बागीचा, बेहतरीन फर्नीचर, शानदार कंप्यूटर, फिजिक्स केमिस्ट्री बायोलॉजी की लैब्स, ऑडियो और विजुअल लेक्चर सिस्टम की सहूलत, केमिस्ट्री फिजिक्स बायोलॉजी रियाजी और इंग्लिश पर खुसूसी तवज्जो, एंट्री टेस्ट के लिए मेडिकल और इंजीनियरिंग में काबिल तहसीन नतायज, खेलों का मैदान और वहां मुनक्किद होने वाले मुकाबले, तहरीर तकरीर और जहनी आजमाइश के मुकाबले, स्टडी टूर्स, अपनी आँखों के नूर बच्चियों और प्यारे बेटों की मयारी तालीम तरबियत के लिए आज ही मजहर स्कूल सिस्टम मेहरापुर का विजिट करें। मजीद राबते के लिए डॉक्टर अल्ताफ हुसैन मेमन, मैनेजिंग डायरेक्टर मजहर स्कूल सिस्टम 0300002724। निसार अहमद मेमन, प्रिंसिपल मजहर स्कूल सिस्टम मेहरापुर 0301386543।
6: मेहरान आयरन स्टोर हालानी होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड।
7: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तियाब आई।
6: हाँ यचो मेहरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी।
7: राबते लाए प्रोपराइटर गुलाम नबी मुगल 0300320437202420।
8: खुशखबरी खुशखबरी, हाणी अवां जे पांजे शहर मेहराबपुर में गिम्स अस्पताल गंबड़ जो चमड़ी वारन आई नहन एलर्जी कॉस्मेटिक आई वचड़ंदड़ बीमारियों जो माहिर डॉक्टर बशीर अहमद मेमण रोजानो शाम जो असर निमाज खां इशा जे निमाज ताई आई हर आचर ते सुबुह जो 9 वगे खां रात 8 वगे ताई मरीजन जो इलाज कंदा आहिन। एड्रेस रोशन स्किन व एलर्जी क्लिनिक, नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर। वधीक राबते जे लाइ 0300385569।

0: वज़ीर-ए-आज़म शहबाज शरीफ जी इस्तांबुल में तुर्क सदर रजब तैयब उर्दगान से मुलाकात बतरफी सहकार के वतीकती ॾियण ते इतफाक तुर्क सदर पारां खिते में अमन जे क़याम लाइ पाकिस्तानी कोशिशन जी साराह सूरतहाल ते ॿिन्ही अॻुवाणनि जो राब्तनि में रहण ते बि इतफाक रजब तैयब उर्दगान चयो त पाकिस्तान ऐं तुर्किया सदाई गॾु बीठल रहंदा आलमी अमन लाइ इस्लामाबाद मफ़ाहम ते अमल ज़रूरी आहे अमन तरक़ी ऐं खुशहाली लाइ पाकिस्तान जा ख़याल क़दम वाखाण जोॻा आहिनि शहबाज शरीफ चयो त पाकिस्तान ऐं तुर्किया विच में लाॻापा वक़्त गुज़रण सां गॾु वधीक मज़बूत थिया आहिनि तुर्किया ऐं पाकिस्तान गॾियल तौर ते अवामी भलाई ऐं तरक़ीअ लाइ कम कंदा रहंदा
1: لبیک بگوییم با خلف صالح او امام عزیزمون ولی امرمون رهبر معظم و معزز انقلاب اسلامی حضرت آیت الله حاج سید مجتبی حسینی خامنه ای قوا آمدید جمهوری اسلامی رو ساقط کنید ایران رو تجزیه کنید اما ببینید و بشنوید مستحکم تر از گذشته پرسلامت تر از چهار ماه پیش اعلام می کنیم